0: Boost your song. Only on City FM 89. It's 8 a.m.
1: City FM 89.
2: Trending today.
3: Football superstar Messi is officially taking his final bow for Argentina. He announced his retirement earlier in September and will step onto the pitch for his last match on October 6, 2026. His farewell match concludes a three-game international break that opens against Bolivia in Cordoba on September 30th.
4: This show is brought to you by Jazz.
5: City FM 89.
4: This show is brought to you by.
6: फौरन अपने डॉक्टर से शिंगल्स के बारे में बात करें. खतरे में घिरे हर फर्द को जरूरी नहीं शिंगल्स हो. ये पब्लिक सर्विस मैसेज GSK पाकिस्तान की जानिब से है. मज़ीद मालूमात के लिए अपने डॉक्टर से रुजू करें.
5: City FM 89.
7: शौकत खानम, लाहौर और पेशावर के बाद आपकी एक और डोनेशन.
8: शौकत खानम कराची की तकलीफ.
9: آج ہی ڈونیٹ کرنے کے لیے 0800-11555 پر کال کریں یا ہماری ویب سائٹ www.shaukatkhanam.org.pk وزٹ کریں.
10: جہاں پانچ دوست مل جائیں وہیں لائف ہے, اور ایسے ہی اسپیشل پانچ کے لیے جاز V5 شیئرنگ پیکجز. پانچ دوست ایک پیکج اور ڈھیر سارے ڈیٹا, منٹس اور SMS کی شیئرنگ. اپنی پسند کی V5 آفر چوز کرنے کے لیے ڈائل کرو *400# یا سبسکرائب کرو سموس ایپ سے. جاز 5G.
11: سب مڑ مڑ کے دیکھ رہے ہیں.
12: Of course, it's the all new Hyundai Palisade Hybrid. Grand, bold and hard to miss.
13: Bahar se to grand hai, andar bhi premium feel aa rahi hai. Aur space bhi kaafi hai.
12: Exactly. Palisade Calligraphy is a true 7-seater with 3 usable rows, captain seats and a dual pane sunroof for a premium experience.
13: Achhi hai, par mujhe to 8-seater chahiye thi.
12: Ji begum sahiba, aapke liye Palisade.